0: हर दिन वीकेंड नॉनस्टॉप म्यूजिक ऑन एनर्जी.
1: كنت تحط مكياج على زمانكم
2: جديد سالفة ومحمد عساف.